0: بہتر استعمال کی بات کہی تاکہ کسانوں کو بہتر سیوائیں مل سکیں۔ بھارت میں بھگتان کی ڈیجیٹل پرنالی یونیفائیڈ پیمنٹس انٹرفیس یو پی آئی کو کل 10 ورش پورے ہو گئے۔ 2016 میں شروع کی گئی بھگتان کی ڈیجیٹل پرنالی یو پی آئی نے ابھوتپور ویاپکتا اور وشوسنیتا کے مادھیم سے ویشوک مانیتا پراپت کی ہے۔ پردھان منتری نریندر مودی نے یو پی آئی کی ایک دشک لمبی سفلتا کی سراہنا کی ہے۔ سوشل میڈیا پوسٹ میں پردھان منتری نے یو پی آئی کو بھارت کے ڈیجیٹل بھگتان سفر کا ایک مہتوپورن موڑ بتایا۔ انہوں نے کہا کہ یو پی آئی کی ویاپک پہنچ اور وستار پر ہر بھارتی کو گرو ہونا چاہیے۔
1: آج دنیا کے دو ڈیجیٹل بھگتان لین دین میں سے ایک بھارت میں ہوتا ہے۔ پچھلے ورش دنیا میں بھگتان لین دین کی کل ماترا میں یو پی آئی کی حصے داری لگ بھگ 49% رہی۔ پچھلے مہینے دیش بھر میں یو پی آئی کے ذریعے 23 ارب سے ادھک لین دین درج کیے گئے۔ یو پی آئی کی ابھوتپورو پہنچ اور وشوسنیتا کو ویشوک استر پر بھی مانیتا ملی ہے۔ یو پی آئی اب فرانس، سنگاپور، سنیکت عرب امیرات یو اے ای، شری لنکا، بھوٹان اور موریشس سہت 11 دیشوں میں سنچالت ہو رہا ہے۔ دیپیندر اور ایشو کے ساتھ انوپم مشر، آکاشوانی سماچار، دلی۔
0: رکشا منتری راجناتھ سنگھ نے رکشا انوسندھان اور وکاس سنگٹھن دوارا وکست سبھی پارمپرک میسائل پرنالیوں کی پرودوگیکیوں کو دیش میں اتپادن کے لیے بھارتی رکشا سہیوگ کو ہستانترت کرنے کی منظوری دے دی ہے۔ اس پہل کا ادیشیہ پریچالن کھمتا بڑھانا، آیات پر نربھرتا کم کرنا اور گھریلو مولیہ وردھن کرنا ہے۔ گرہ منتری امیت شاہ نے کہا ہے کہ ہر کھیتر میں نیتتو کرنے کے لیے بھارت کو اپنی آنترک سرکشا اور مضبوط کرنی ہوگی۔ نئی دلی میں راشٹریہ سرکشا رننیتی سمیلن کے سماپن ستر میں انہوں نے کہا کہ 2047 تک وکست بھارت کے لکش کو حاصل کرنے کے لیے مضبوط آنترک سرکشا ضروری ہے۔ श्री शाह ने कहा कि अगले 15 से 20 वर्षों की संभावित चुनौतियों की पहचान कर उन्हें समय रहते रोकने की रणनीति बनाई जानी चाहिए। उन्होंने कहा कि सरकार का लक्ष्य सुरक्षित, घुसपैठ मुक्त और नशा मुक्त भारत बनाना है। राष्ट्रीय परीक्षा एजेंसी में सुधारों से जुड़ी मसौदा रिपोर्ट को संसदीय समिति ने सर्वसम्मति से मंजूरी दे दी है। शिक्षा, महिला, बाल युवा और खेल मामलों की संसदीय समिति की बैठक में एजेंसी को वैधानिक दर्जा देने के मुद्दे पर सत्ता पक्ष और विपक्ष के सदस्यों के बीच मतभेद रहे। बाद में रिपोर्ट की भाषा पर सहमति बनने के बाद समिति ने एजेंसी में सुधार और उसे मजबूत करने से जुड़ी मसौदा रिपोर्ट को मंजूरी दे दी। कांग्रेस सांसद मुकुल वासनिक की अध्यक्षता वाली समिति की ये इस मुद्दे पर 6वीं बैठक थी। अमेरिका के राष्ट्रपति डोनाल्ड ट्रंप ने दावा किया है कि अमेरिका नौसेना ने हॉर्मुज जलडमरू मध्य में मौजूद सभी समुद्री बारूदी सुरंगों को हटा दिया या निष्क्रिय कर दिया है। श्री ट्रंप ने कहा कि ईरान को चेतावनी दी गई है कि नई बारूदी सुरंगें बिछाने वाले किसी भी जहाज या नाव को तुरंत नष्ट कर दिया जाएगा। ईरान की ओर से इस पर अभी कोई प्रतिक्रिया नहीं आई है। सर्वोच्च न्यायालय ने अन्य पिछड़ा वर्ग ओबीसी क्रीमी लेयर के मानदंड से संबंधित केंद्र की याचिका पर सुनवाई के लिए विशेष पीठ गठित करने पर विचार करने की सहमति दे दी है। केंद्र सरकार ने सिविल सेवा परीक्षा 2025 के उम्मीदवारों पर न्यायालय के 11 मार्च के फैसले के लागू होने को लेकर स्पष्टीकरण मांगा है। इसके साथ ही ये समाचार बुलेटिन समाप्त हुआ।